0: باب قرار دیا ہے انہوں نے عقیدت مندوں کو مبارک بات دی ہے وزیر خزانہ
1: آگا سبحانی संवाद पढ़ुचंती सत्यव्रत बेहुरा प्रधानमंत्री आसंता काली राजस्थान और गुजरात गस्तरे जाई विभिन्न विकासमूलक